0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालमा भारतीय जनता पार्टीको विधायक दलको नेताको चुनाव गर्न आज कोलकातामा बैठक हुनेछ। डीआरडीओ र भारतीय वायुसेनाले स्वदेशी तारा ग्लाइड हतियारको पहिलो उडानको सफलतापूर्वक परीक्षण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरलाई भारतको दृढता, एकता र सभ्यतागत शक्तिको शाश्वत प्रतीक बताउनु भएको छ। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। र आइपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री तथा केन्द्रीय पर्यवेक्षक अमित शाह राज्यमा भाजपा विधान दलको नेताको चुनावको निरीक्षण गर्न कोलकाता आइपुग्नु भएको छ। हवाई अड्डामा राज्य पार्टी अध्यक्ष समीक भट्टाचार्य, केन्द्रीय राज्यमन्त्री सुकान्त मजुमदार, वरिष्ठ नेता शुभेन्दु अधिकारी, निशित प्रमाणिक, दिलीप घोष र विधायक दलका अन्य नवनिर्वाचित सदस्यहरूले उहाँको स्वागत गर्नुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: From the airport, Mr. Shah went straight to Dokkhineshwar Kali Temple, where he offered prayers before moving on to his next engagements. Later today, he will attend a meeting with the BJP's newly elected MLAs at the Bishwa Bangla Convention Center, where the leader of the legislative party will be formally elected. Home Minister will remain in Kolkata overnight. Tomorrow morning, he is scheduled to attend the oath-taking ceremony of the party's elected members at Brigade Parade Ground. The event will also see the presence of Prime Minister Narendra Modi, along with the host of union ministers and several chief ministers from BJP-ruled states. Since the oath-taking ceremony is being held on the occasion of Rabindra Jayanti, special emphasis is also being given to cultural performances. The BJP is planning to showcase Bengali culture through Rabindra Sangeet and other cultural presentations.
3: Sundeep Bandashgupta, Akashbani News, Kolkata.
1: तमिलनाडुको सबैभन्दा ठूलो पार्टी टीवीकेको लागि गतिरोध जारी छ। बहुमत प्राप्त दललाई समर्थन गर्न वामपन्थी दलहरूबीच वार्ता भइरहेको छ। वरिष्ठ भाजपा नेता बीएल सन्तोषले तमिलनाडुमा कसले शासन गर्छ भनेर समयले मात्र बताउन सक्ने बताउनुभयो। केरलममा नयाँ सरकार गठनका लागि छलफल अगाडि बढ़िरहेको छ। यूडीएफको मुख्य दल कंग्रेसले आइतबारसम्ममा आफ्नो नेताको घोषणा गर्ने अपेक्षा गरिएको छ। कंग्रेस सूत्रहरूले बताएअनुसार केरलम पठाइएका पार्टी पर्यवेक्षकहरूको रिपोर्टको आधारमा राष्ट्रिय नेतृत्वले विधायक दलको नेताको निर्णय लिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी पुनर्निर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार गुजरात जा

0: फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: समय पर बुवाई, भरपूर उपज की गारंटी।
2: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
1: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
2: एनपीएस पेंशन?
1: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
2: बुढ़ापा सुरक्षित?
1: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
0: यो आकाशवाणी हो। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। यो व्हाइट हाउसको व्यापार नीतिको लागि एउटा ठूलो झट्का हो। रिपोर्टहरू अनुसार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार न्यायालयले 2-1 विभाजित फैसलामा भनेको छ, प्रशासन 1974 व्यापार अधिनियमको धारा 122 अन्तर्गत शुल्कलाई उचित ठहर गर्नमा विफल रह्यो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। सोशियल मिडिया पोस्टमा श्री ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायनसित सार्थक कुराकानी गरेको र पश्चिम एसियाको स्थितिबारे छलफल गरेको बताउनुभयो। श्री ट्रम्पले भन्नुभयो कि दुवै पक्ष सहमत छन् कि आफ्नै मानिसहरूको हत्या गर्ने यस्तो शासनलाई लाखौंको मृत्यु हुन सक्ने हतियार प्राप्त गर्न अनुमति दिनुहुँदैन। उहाँले अमेरिका र युरोपेली संघबीच व्यापार वार्ता पनि भएको बताउनुभयो। श्री ट्रम्पले युरोपीय संघसित स्कटल्याण्डको टनबेरीमा भएको व्यापार सम्झौता अन्तर्गत ट्यारिफमा कटौती सम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेको बताउनुभयो। उहाँले भन्नुभयो युरोपेली संघले अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवसम्म सम्झौता लागू गर्न समय छ, अन्यथा उच्च ट्यारिफ लगाउन सकिनेछ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायनले पनि सोसियल मिडियामा भएको कुराकानीको पुष्टि गर्नुभएको छ। उहाँले दुवै नेताले पश्चिम एसियासित जोडेका घटनाक्रम र क्षेत्रीय साझेदारहरूसितको समन्वयबारे छलफल गरेको बताउनुभयो। विदेश सचिव विक्रम मिश्रीले संयुक्त अरब अमिरातका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री तथा भारतका लागि विशेष दूत रिम अल हाशिमीसित अबुधाबीमा बैठक गर्नुभयो। दुवै नेताहरूले भारत संयुक्त अरब अमिरात व्यापक कार्यनीतिक साझेदारी र पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूको समीक्षा गर्नुभयो। विदेश मन्त्रालय अनुसार दुवै पक्षले व्यापार, लगानी, ऊर्जा, रक्षा, वित्त, प्रौद्योगिकी, स्वास्थ्य, शिक्षा, संस्कृति र जनसम्पर्क क्षेत्रमा भएको प्रगतिबारे छलफल गरेका छन्। बंगलादेशमा दादुराको स्थिति झन खराब भएको छ। दादुराको संक्रमणबाट हिजो थप 12 बालबालिकाहरूको मृत्यु भएको छ। देशभरि 1238 बालबालिकामा दादुरा जस्तो संक्रमणको लक्षण देखिएको छ। 15 मार्चदेखि बंगलादेशमा दादुराबाट 57 जना र दादुरा जस्तो संक्रमणबाट 289 जनाको मृत्यु भइसकेको छ। देशमा परीक्षण किटको अभावले यो संकट झनै बढेको छ। यो स्थितिले युनिसेफ र विश्व स्वास्थ्य संगठनको चेतावनीको बावजुद सरकारको तयारीमाथि प्रश्न उठेको छ। आकाशवाणीले राष्ट्रपतिको आफ्नो विशिष्ट सेवाको 90 उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट शुरू भएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन भएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीहरूले ट्रफी प्राप्त गरेका छन्। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गरेका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। यसरी नै आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले यस प्रकारको कार्यक्रम देशको सुदूर क्षेत्रहरूसम्म पुग्ने गरेको बताउनुभयो।
3: ब्रॉडकास्टर होने के नाते जब इस तरह का कार्यक्रम हम करते हैं तो इसका संदेश दूर दूर तक सुदूर प्रदेश तक पहुंचता है और ये एक बहुत बड़ा उदाहरण होगा।
4: देश भर में जो हमारे 232 मुख्य केंद्र हैं उन पर ये आयोजन इस महीने आयोजित होगा और ये उत्सव है हम देश की सेवा में जो आकाशवाणी का योगदान रहा है

0: र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। र आइपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 सुन्न सक्नुहुनेछ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय ऑपरेशन सिंदूर एक त्रुटि रहित अभियान। आलेख विदेश सेवा इकाई एनएसडी आकाशवाणी। ऑपरेशन सिंदूर को पहिलो वार्षिक उत्सव में राष्ट्रले 22 अप्रैल 2025 में पहलगाम आतंकवादी आक्रमण में आफ्नो क्षमता प्रमाणित करने सशस्त्र बलहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका छन्। पाकिस्तान समर्थित आक्रमणकारीहरू वेस्टर्न उपत्यकामा प्रवेश करे। मानिसहरूलाई उनीहरूको धर्मको बारेमा सोधेर त्यसपछि उनीहरूलाई मारे। 26 जनाको मृत्यु भयो। यो साम्प्रदायिक हिंसा भड़काउने स्पष्ट प्रयास थियो। यसले सीमापार आक्रमणबाट भारतलाई भित्रबाट विभाजन गर्ने दिशामा परिवर्तनलाई चिन्ह लगायो। प्रतिक्रियामा भारतीय सशस्त्र बलहरूले 7 मई 2025 बिहानी 1:44 अपरेशन सिन्दूर शुरू गरे। पाकिस्तान र पाकिस्तान कब्जा गरेको जम्मू कश्मीरमा आतंकवादी अड्डाहरूमा प्रहार गरे, जहाँबाट भारत विरूद्ध आतंकवादी आक्रमणहरूको योजना र निर्देशित गरिएको थियो। भारतीय सेना, नौसेना र वायुसेनाले यो कठिन कार्य पूरा गर्न उत्कृष्ट व्यावसायिकता, साहस र अटल दक्षता प्रदर्शन गरे। भारतीय सेनाले पाकिस्तान अधीनस्थ जम्मू कश्मीर र पाकिस्तानको पंजाब प्रान्तमा 9 शिविरहरूमा सठिक हमलाहरू गरे। यस अपरेशनमा 100 भन्दा बढी आतंकारीहरू मारिए, जसमा IC-814 को अपहरणकर्ताहरू मध्ये एक पनि समावेश थियो। बहावलपुर र मुरिद केमा कुख्यात आतंकवादी शिविरहरू ध्वस्त पारिए। भारतीय वायुसेनाले सफल हमलाहरूको प्रमाण प्राप्त गर्न आकाशबाट निगरानी राख्न थाले। लक्ष्यहरू मुरिद के, बहावलपुर र अन्य स्थानहरू थिए। आलोचनात्मक विश्लेषण, योजना र कार्यान्वयन मार्फत भारतले सठिक हमलाहरूद्वारा सबै 9 आतंकवादी शिविरहरूलाई ध्वस्त पार्यो र कुनै पनि हताहत हुनबाट जोगियो। सशस्त्र बलहरूले पाकिस्तानमा नष्ट गरिएका आतंकवादी शिविरहरूको विस्तृत र ग्राफिक छविहरू साझा गरे। भारतीय वायुसेनाले हाम्रो सिमानामा बलियो हवाई रक्षा पनि कायम राख्यो। 9 तारिक मई, 8 तारिक मई र 7 तारिकमा पाकिस्तानले हाम्रा नागरिक तथा सैन्य प्रतिष्ठानहरूमा मानवरहित हवाई सवारी साधन UAV र लुटपाट गर्ने हतियार ड्रोन प्रहार गरे। आश्चर्यजनक कुरा के छ भने भारतले आतंकारीहरूलाई लक्षित गर्दा पाकिस्तानले भारतीय नागरिकहरूलाई लक्षित गरे। भारतले लाहौर, गुजरानवाला, सरगोधा, चकलाला, रहीमयार खान, सुक्कुर र मुरीमा पाकिस्तानी वायुरक्षा प्रणाली, राडार, कमाण्ड सेन्टर, गोला बारूद र रसद डिपोहरू पनि नष्ट गरे। पाकिस्तानले ठूलो अनलाइन गलत सूचना अभियान शुरू गरे। यसले अपूर्ण कथाहरू र झूठा प्रचारका साथ भारतलाई लक्षित गर्ने प्रयास गरे। यस गलत सूचना अभियान मार्फत पाकिस्तानको लक्ष्य सत्यलाई विकृत गर्नु, विश्वव्यापी जनतालाई भ्रमित गर्नु र आफ्नो गलत कुरा अगाडि बढाउनु थियो। भारतले तथ्यहरूको साथ सक्रिय रूपमा प्रतिक्रिया दियो र बलियो डिजिटल सक्रियता अर्थात् यसमा सतर्कता प्रदर्शन गर्यो। भारतले गलत सूचनासँग लड्न शान्त र विधिवत दृष्टिकोण प्रदर्शन गर्यो। भारतीय अधिकारीहरूले पाकिस्तानी खाताहरूद्वारा प्रयोग गरिएका हेरफेर रणनीतिहरूको पर्दाफाश गरे, जसमध्ये धेरै अब अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूद्वारा जाँचमा छन्। अपरेशन सिन्दूर भारतको सैन्य र रणनीतिक शक्तिको एक प्रमुख प्रदर्शन थियो, जुन सैन्य र गैर सैन्य विधिहरूको संयोजन प्रयोग गरेर गरिएको थियो। यो बहुआयामिक अपरेशनले आतंकारी खतराहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पार्यो, पाकिस्तानी आक्रमणहरूलाई रोक्यो र आतंकवादप्रति भारतको शून्य सहिष्णुता नीतिलाई दृढतापूर्वक लागू गर्यो। अपरेशनले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दै रणनीतिक नियन्त्रण कायम राख्यो। राष्ट्रिय संकटको समयमा संकल्प मात्र होइन तर उत्कृष्ट नेतृत्व पनि आवश्यक थियो। प्रधानमन्त्री नरेन्द्र मोदी चुनौतीको सामना गर्न उत्रिनुभयो, जसको अपरेशन सिन्दूरमा प्रमुख भूमिका हालको इतिहासमा भारतको सबैभन्दा साहसी सैन्य प्रतिक्रियाहरूमध्ये एक हो। पूर्व निर्धारित कूटनीतिक भ्रमणमा विशेषमा यसमा विदेशमा भए तापनि श्री मोदीले द्रुत रूपमा कमाण्ड ग्रहण गरे र रणनीतिक स्वयं र बलियो कार्यलाई सन्तुलित गर्ने प्रक्रिया गरे। उहाँले तीव्र गतिमा कार्य गर्नको लागि

0: अधिक दबावमा उल्लेखनीय संयम प्रदर्शन गरे सिन्धु जलसन्धि निलम्बन गर्नेदेखि सैन्य कारवाहीसम्मको प्रत्येक कदम राम्रोसँग योजनाबद्ध र समयमै भएको सुनिश्चित गर्दछ सिन्धु जलसन्धि निलम्बन गर्ने प्रधानमन्त्री मोदीको निर्णय एक ऐतिहासिक कदम थियो जसले पाकिस्तानको हितलाई मात्र हानि पुर्याएन तर भारतलाई पनि फाइदा पुर्यायो
1: यस कार्यक्रमको प्रस्तुतिपछि पुनः स्वागत अभिवादन यस फिल्मगीतको कार्यक्रममा यस कार्यक्रमबाट केही मनोरञ्जन गरिरहेछौँ हामी विभिन्न फिल्मगीतहरूबाट त आउनुहोस् अब सुनौ कार्यक्रमको यो प्रथम गीत सितारा फिल्मबाट भूपेन्द्र अनि लता मङ्गेशकरको युगल स्वरमा

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। आसामका निवर्तमान मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो राति गुवाहाटीको खानापाडा स्थित पशु चिकित्सा महाविद्यालय खेल मैदानमा आयोजना हुने असम सरकारको शपथ ग्रहण समारोहको तयारीको समीक्षा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य धेरै विशिष्ट व्यक्तिहरू कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ। समारोहको सबै व्यवस्थाहरू सुचारू र समयमै सम्पन्न गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ। भाजपा प्रदेश अध्यक्ष दिलीप सैकियाले आधिकारिक रूपमा घोषणा गरेको छ। आसाममा सरकारको शपथ ग्रहण समारोह 12 मेमा हुने तय भएको छ। 10 मेमा व्यवस्थापिका दलको नेता चयन गर्न विधायकहरूको बैठकमा केन्द्रीय मन्त्री तथा पूर्व राष्ट्रिय अध्यक्ष जेपी नड्डा प्रभारीको रूपमा उपस्थित हुनुहुनेछ भने सह प्रभारीको रूपमा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी पनि उपस्थित हुनुहुनेछ। समीक्षा बैठकको विवरण साझा गर्दै निवर्तमान मुख्यमन्त्री कार्यालयले डाक्टर शर्माले खानापाडामा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए 3.0 सरकारको शपथ ग्रहण समारोहको व्यवस्थाको समीक्षा गरेको बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विशिष्ट व्यक्तिहरू समारोहमा उपस्थित हुनेछन्। विज्ञप्तिमा भनिएको छ, डाक्टर शर्माले यस ऐतिहासिक अवसरलाई सहज रूपमा सम्पन्न गर्न सबै व्यवस्थाहरू सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम बङ्गालका नयाँ मुख्यमन्त्री तथा नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण कार्यक्रममा भाग लिन कोलकाता पुग्नु भएको छ। उहाँ भोलि कोलकाताको ब्रिगेड मैदानमा सम्पन्न हुने शपथ ग्रहण समारोहमा अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। यसैबीच आसामका निवर्तमान मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा पनि भोलि पश्चिम बङ्गालमा हुने शपथ ग्रहण समारोहमा भाग लिन कोलकाता प्रस्थान हुने जानकारी प्राप्त भएको छ। मणिपुरमा सुरक्षा बल पुलिस कारवाही जारी छ। राज्यका विभिन्न भागहरूमा भइरहेका कारवाहीका कारण आतंककारीहरू पक्राउ परेका छन् र ठूलो मात्रामा हतियार र गोलाबारूद बरामद भएको छ। मणिपुर पुलिस मुख्यालयले आज एक आधिकारिक विज्ञप्तिमा भनेको छ, 7 मेमा सुरक्षा बलहरूले सेनापति जिल्लाको सेनापति पुलिस थाना क्षेत्र अन्तर्गत पर्ने मारेमाई हेङबुङ पहाडी क्षेत्रहरूमा एक कारवाही सञ्चालन गरेर ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा म्यागजिन सहित 2.22 बोर राइफल, म्यागजिन सहित 1.303 बोर राइफल, म्यागजिन सहित 1 MP5, म्यागजिन सहित 1 AK-47 राइफल, स्थानीय रूपमा बनाइएको 4 बोल्ट एक्सन राइफल, स्थानीय रूपमा बनाइएको 1 बन्दुक, म्यागजिन सहित 3.32 बोर पेस्तोल, म्यागजिन सहित 2.22 बोर पेस्तोल, विभिन्न क्यालिबरका 79 जीवित कारतुस र विभिन्न क्यालिबरका 13 खाली गोलाहरू समावेश छन्। यसैबीच अर्को कारवाहीमा सुरक्षा बलहरूले चुराचन्दपुर जिल्लाको चुराचन्दपुर पुलिस थाना अन्तर्गत हेङकापकोट क्षेत्रबाट हतियार र विस्फोटक पदार्थ बरामद गरेको जानकारी प्राप्त भएको छ। नागाउँ जिल्लाको कोलियाबार क्षेत्रमा भएको सड़क दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। जिल्लाको कोलियाबारको सिलघाट क्षेत्रमा तीव्र गतिमा गुडिरहेको गाडीले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको पुलिसले आज जनाएको छ भने अर्का एक युवकलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। मृतक युवकको पहिचान सिलघाटका सोनाराम गोगोईको रूपमा गरिएको छ। घाइते युवकको पहिचान गौतम सैकियाको रूपमा गरिएको छ। घटनाको समयमा दुर्घटना हुँदा दुवैजना सड़कको छेउमा बाँसको सिटमा बसेर कुरा गरिरहेका थिए। पुलिसले मृतक युवकको शव पोस्टमार्टमको लागि पठाएको छ। घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पुलिसले यस सम्बन्धमा एफआईआर दर्ता गरेको छ र गम्भीरतापूर्वक जाँच गरिरहेको छ। मोरीगाउँ जिल्लाको जागिरोड क्षेत्रमा एकजना व्यक्तिलाई रगततम्मे तथा गम्भीर रूपमा घाइते अवस्थामा भेटिएको घटनाले क्षेत्रमा खैला बैला मचाएको छ। पुलिसले आज बताए अनुसार जागिरोडको मैनाजान क्षेत्रमा गम्भीर रूपमा घाइते अवस्थामा एकजना व्यक्तिलाई भेटिएको जानकारी प्राप्त हुनासाथ पुलिस टिम घटनास्थलमा पुग्यो अनि उक्त व्यक्तिलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो। घाइते व्यक्तिबाट एउटा साइकल जफत गरिएको छ। घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी मामलाको जाँच गरिरहेको छ, तथापि व्यक्तिको पहिचान हुन सकेको छैन। होसमा आएपछि नै अघिल्लो कार्यवाही सम्भव हुनेछ। समाचार पूरा भयो, अब अघिल्लो समाचार लिएर 3:45 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँहरू समक्ष उपस्थित छु। म सञ्चालिका मोना र कार्यक्रमको थालनी गर्न अघि यहाँहरू समक्ष राख्न लागिरहेछु यो साङ्गीतिक कोसिली, आनन्द लिनुहोला।

पुनः स्वागत छ कार्यक्रम विश्वमा हामी सुन्दै हुनुहुन्छ यहाँहरू र आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहेको छ नेपाली संगीत जगतका एक अति प्रसिद्ध एवं प्रतिभावान गायक एवं संगीतकार शिवशंकर मानन्धर। शिवशंकर मानन्धर नेपाली संगीत जगतको प्रसिद्ध संगीतकार एवं गायक थिए। यसबाहेक उनी एक अभिनेता पनि थिए। साल 1950 लिएर 90 दशकको लगभग आधा शताब्दीसम्म नेपाली संगीतमाथि लेखिएको पुस्तकहरू, पत्रिकाहरू, व्याख्यानहरू औ चर्चाहरूमा यी महान संगीतकार एवं गायकको नाम बारम्बार लेखिएको छ। उनी नेपाली संगीत जगतका सबैभन्दा बहुमुखी संगीतकार मानिन्छ औ उनको संगीत शैलीको अनुसरण अन्य कैयन समकालीन संगीतकारहरूले गरेका थिए। उनको जन्म 22 फरवरी 1992 काठमाडौँ नेपालमा भएको थियो। प्रेम, त्रासदी, भक्ति वा भनौ भजन औ देशभक्ति गीतहरूको निम्ति संगीत रचना एवं गायन गर्दै उनले आधुनिक नेपाली संगीतको कैयन विधाहरूको नेतृत्व गरे। उनले लगभग 1200 नेपाली गीतहरूको निम्ति संगीत तयार गरे। उनी आफैले लगभग 300 भन्दा पनि धेर गीतहरू गाए। नेपाली संगीत प्रतिको उनको योगदानको निम्ति शिवशंकरलाई दर्जनौं प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त भएको छ।

नेपाली साहित्य जगतका प्रख्यात नाटककार बालकृष्ण समले 1951 शिवशंकर मानन्दरलाई सरकारी रेडियो नेपालमा नियुक्त गरेका थिए। चाँडै नै उनलाई संगीत प्रतिभाहरूको खोज औ मार्गदर्शन गर्ने तथा रेडियो प्रसारणको निम्ति स्टुडियोमा गीतहरूको रेकर्डिङ गर्ने कार्य प्राप्त भयो। आफ्नो सहयोगी प्रतिष्ठित नेपाली गायक एवं संगीतकार नातिकाजीको साथमा मिलेर उनले एक प्रमुख संस्थान पनि स्थापना गरे। 20 शताब्दीको उत्तरार्धको जम्मै नेपाली गायक संगीतकारहरूले यसै संस्थानको माध्यमबाट प्रसिद्धि प्राप्त गरे। रेडियो नेपालले मात्र नेपालको संगीत प्रतिभाहरूलाई बढावा दिएन, तर भारत विशेष गरी दार्जिलिङ भेगका प्रतिभाशाली संगीतकारहरूलाई पनि नेपालमा आफ्नो प्रतिभा उजागर गर्न प्रेरित गरे। यसमा अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा आदि आदि प्रसिद्ध गायकहरू सामेल छन्। रेडियो नेपालमा काम गर्दै शिवशंकरले कैयन प्रमुख नेपाली गायकहरूको निम्ति संगीत तयार गरेका थिए, जसमा तारा देवी, मीरा राणा, निर्मला श्रेष्ठ, ज्ञानु राणा, अरुणा लामा, कुन्ती मोक्तान, गंगा मल्ल, पुष्प नेपाली, नारायण गोपाल, प्रेमध्वज प्रधान, योगेश वैद्य, उदित नारायण, ध्रुवा केसी, माणिक रत्न, दीप श्रेष्ठ, भक्तराज, बच्चु कैलाश, रुबी जोशी, लोचन भट्टराई जस्ता प्रसिद्ध व्यक्तित्वहरू एवं गायकहरू सामेल छन्। उनले राममन त्रिषित, किरण खरेल, भावुक यादव खरेल, लक्ष्मण लोहानी औ एमबीबी शाह जस्ता प्रमुख गीतकारहरूको निम्ति संगीत तयार गरेका थिए। 50 वर्षसम्म प्रदर्शन गर्दै उनले नेपाली संगीतको स्वर्णयुग भनिने समयमा लोकप्रियता प्राप्त गरे। लोकप्रिय धुनहरू रच्नु अतिरिक्त उनले नेपाली संगीतमा कैयन नयाँ प्रयोगहरू पनि गरे। उनले देखाए कि कुनै साधारण वाद यन्त्रहरूको साथ गाएको लोकगीतलाई आधुनिक अर्केस्ट्रा वाद यन्त्रहरूको समूहमा कसरी समृद्ध गर्न सकिन्छ। पप शैलीको गीतहरूको प्रचलनमा पनि उनी अग्रणी थिए, जसलाई नेपाली संगीतमा सुरु गर्न शंकरज्यूको ठूलो भूमिका रहेको छ। उनले आजको पूर्ण विकसित नेपाली पप गीतहरूको उदयलाई गति प्रदान गरेको थियो। यद्यपि उनले बदलाव एवं नवचारमा अग्रणी भूमिका निभाए, तरै पनि सधैँ नेपाली शैलीको अनौठो सारलाई संरक्षित गर्न प्रतिबद्ध रहे, ताकि नेपाली संगीत विदेशी गीत औ संगीतहरू मुनि दबिएर नजाओस्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली संगीत जगतका एक अति महान एवं प्रसिद्ध गायक एवं संगीतकार शिवशंकर मानन्दर बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली सङ्गीत जगतका एक अति प्रसिद्ध एवं प्रतिभावान सङ्गीतकार एवं गायक शिवशङ्कर मानन्धरबारे नेपाली सङ्गीत जगतका यी महान गायक एवं सङ्गीतकारको जन्म 22 फरवरी 1932 नेपालको काठमाडौँको न्यू रोडको पाको क्षेत्रमा नेवार समुदायमा भएको थियो उनको माताको नाम राममाया औ पिताको नाम मानबहादुर थियो मानबहादुर मनान्धर स्थानीय समुदायमा स्वयंसेवी सङ्गीत शिक्षक थिए औ युवाहरूलाई शास्त्रीय नेवारी गीत सिकाउने गर्थे शिवशङ्करको सङ्गीत सम्बन्धी आकांक्षा सम्भवतः उनको पिताको सामुदायिक गतिविधिहरूले नै प्रेरित भएको थियो दुर्भाग्यवश उनको पिताको निधन उनी सानै छँदा भएको थियो शङ्करज्यूले माध्यमिक शिक्षा पूरा गरे तर गायक एवं सङ्गीतकारको रूपमा स्थापित हुन अघि उनले कुनै औपचारिक सङ्गीत शिक्षा भने प्राप्त गरेका थिएनन् पछि 1974 उनले काठमाडौँको कलानिधि सङ्गीत महाविद्यालयबाट भारतीय शास्त्रीय सङ्गीतमा स्नातकको उपाधि प्राप्त गरे उनले 1991 रेडियो नेपालमा कार्य गर्न सुरु गरी अघिल्लो 42 वर्षसम्म त्यहाँ सेवा गरे यही समय नै उनको रचनात्मक जीवनको सबैभन्दा सक्रिय समय थियो 40 वर्षहरूसम्म उनले कैयन हिट गीतहरू लेखे औ गाए साल 1987 देखि 1991 उनी रत्न रेकर्डिङ कर्पोरेसनको कार्यकारी निदेशक पनि रहे र साल 1996 रेडियो नेपालबाट सेवानिवृत्त भए उनको सेवानिवृत्ति पछिका समय नेपाली सङ्गीतमा व्यवसायीकरणको आगमनको साथ मेल खाँदथ्यो सङ्गीत जगतमा आफ्नो समकालीन साथीहरू सरह उनी सेवानिवृत्तिपछि लगभग मौन रहे सङ्गीत क्षेत्रमा उनको प्रसिद्धि एवं योगदानको निम्ति उनलाई कैयन राष्ट्रिय पुरस्कारहरू एवं मान्यताहरू प्राप्त भएको छ यसरी नेपाली सङ्गीत जगतमा कैयन वर्ष आफ्नो जीवनको महत्वपूर्ण क्षणहरू खर्च गरी नेपाली सङ्गीत जगतलाई समृद्ध बनाउने यस्ता गायक एवं सङ्गीतकारलाई हामी सत्सत् नमन गर्दछौँ श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी जसमा आज हामीले चर्चा गर्यौं नेपाली सङ्गीत जगतका एक बहुप्रतिभाशाली एवं प्रसिद्ध गायक एवं सङ्गीतकार शिवशङ्कर मानन्धरबारे उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु हवस् त नमस्ते

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। कार्यक्रमलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना, र आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहनेछ हाम्रो देश भारतको एक अति पवित्र सहर वाराणसी। वाराणसी, जसलाई काशी औ बनारस पनि भनिन्छ, हाम्रो देश भारतको उत्तर प्रदेश राज्यको भोजपुर पूर्वाञ्चल क्षेत्रमा गंगा नदीको तटमा एक प्राचीन नगर हो। श्रोता, हिन्दू धर्ममा यो एक अति महत्वपूर्ण तीर्थस्थल हो।

बौद्ध एवं जैन धर्मावलम्बीहरूको निम्ति पनि एक अति महत्वपूर्ण तीर्थस्थल हो। वाराणसी संसारकै प्राचीन शहरहरूमध्ये एक हो। काशी नरेश वाराणसी शहरको मुख्य सांस्कृतिक संरक्षण एवं जम्मै धार्मिक क्रियाकलापहरूको अभिन्न अङ्ग हो। यहाँको संस्कृतिको गङ्गा नदी एवं यसको धार्मिक महत्वसित अटुट सम्बन्ध रहेको छ। हिन्दुस्तानी शास्त्रीय सङ्गीतको बनारस घराना वाराणसीमै जन्मेको एवं विकसित भएको हो। श्रोता, हाम्रो देशका कैयन दार्शनिक, कवि, लेखक, सङ्गीतज्ञ आदि आदि वाराणसीबाट नै रहिआएको छ, जसमा कवीर वल्लभाचार्य, रविदास, स्वामी रामानन्द, शिवानन्द गोस्वामी, मुन्सी प्रेमचन्द, जयशंकर प्रसाद, आचार्य रामचन्द्र शुक्ला, पण्डित रविशंकर, गिरिजा देवी, पण्डित हरिप्रसाद चौरासिया एवं उस्ताद बिस्मिल्ला खान आदि आदि प्रमुख छन्। गोस्वामी तुलसीदासज्यूले हिन्दू धर्मको परम पूज्य ग्रन्थ रामचरितमानस यही नै लेखेका थिए। औ भगवान गौतम बुद्धले आफ्नो प्रथम प्रवचन पनि यसै स्थानको नजिक सारनाथमा दिएका थिए। उत्तर प्रदेशको वाराणसी सहरको चित्रण भारतीय कला औ संस्कृतिको प्रतीक हो। त्यसैले यो सहर आज पनि सबैभन्दा पूजनीय सहरहरूमध्ये एक हो। आज यो सहर भारतको सबैभन्दा सांस्कृतिक रूपले समृद्ध औ महत्वपूर्ण सहरहरूमध्ये एक बनेर विकसित भइसकेको छ, जो एक महत्वपूर्ण हिन्दू तीर्थस्थलको रूपमा लामो समयदेखि प्रसिद्ध रहिआएको छ। भारतभरिबाट यो एक अति महत्वपूर्ण शिक्षा, संस्कृति एवं कलाको केन्द्र पनि हो, जहाँ सम्पूर्ण भारतबाट छात्र आई ठूलो संख्यामा प्रभावशाली विश्वविद्यालयहरूमा पारम्परिक शिक्षा प्राप्त गर्ने गर्छन्। वाराणसीमा प्रतिदिन हजारौं हिन्दू धर्मावलम्बीहरू आध्यात्मिक शान्ति एवं शुद्धिको खोजीमा यहाँ पुग्ने गर्छन्। यहाँ मानिसहरू केवल पूजा अर्चना गर्न होइन, तर नदीमा अर्पण गर्न पनि आउँछन्, जसलाई हिन्दू धर्मावलम्बीहरू स्वर्गको द्वार पनि मान्ने गर्छन्। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ ज्ञानको नगरी वाराणसी बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ भारतको एक अति प्रसिद्ध एवं पवित्र नगर वाराणसीबारे। यो सहर एक महत्वपूर्ण हिन्दू तीर्थस्थल हो औ भगवान शिवसित सम्बन्धित एक पवित्र स्थान हो। यो स्थानले दक्षिण पूर्वी एसियामा हिन्दू धर्मको प्रचारमा महत्वपूर्ण भूमिका खेलेको छ र आज पनि हिन्दू धर्मावलम्बीहरूको निम्ति यो एक महत्वपूर्ण पूजा स्थल हो। मानिसहरूमा यो विश्वास रहेको छ कि गङ्गा नदीमा विशेष समयमा स्नान गर्नाले उनीहरूको आत्मा शुद्ध हुने गर्दछ र पापमुक्त हुने गर्दछ औ मृत्युपछि उनीहरूलाई स्वर्गको मार्ग प्रशस्त हुनेछ। वाराणसीको सबैभन्दा पवित्र मन्दिरहरूमा काशी विश्वनाथ मन्दिर औ दुर्गा मन्दिर सामेल छन्। काशी विश्वनाथ मन्दिर विश्वका सबैभन्दा पुरानो एवं निरन्तर चलिआइरहेको मन्दिर हो, जो आज पनि प्रतिवर्ष हजारौं तीर्थयात्रीहरूलाई दर्शन दिँदै आइरहेको छ। दुर्गा मन्दिर पनि यहाँ अवस्थित एक प्रमुख तीर्थस्थल हो, जो आफ्नो आकाश छुने सात शिखरहरूको निम्ति अति नै प्रसिद्ध छ। काशी विश्वनाथ मन्दिरमा भगवान शिवको विशाल प्रतिमा भक्तहरूमाझ प्रसिद्ध रहेको छ। मध्यकालीन भारतमा वाराणसी शिक्षाको एक महत्वपूर्ण केन्द्र थियो, जहाँ कैयन प्रमुख हिन्दू विद्वानहरूको जन्म भएको थियो। आज यो सहरमा भारतको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू रहेको छ, जसमा बनारस हिन्दू विश्वविद्यालय एक हो। पौराणिक कथाहरू अनुसार काशी नगरको स्थापना भगवान शिवले नै लगभग 5000 वर्ष पूर्व गरेका थिए। त्यसैकारण आज यो एक महत्वपूर्ण तीर्थस्थल हो। स्कन्द पुराण, रामायण, महाभारत एवं प्राचीनतम वेद ऋग्वेद सहित अन्य कैयन हिन्दू ग्रन्थहरूमा यो सहरको उल्लेख पाइन्छ। यो नगर मलमल औ रेशमी कपडा, इत्र, हाथी दाँत औ शिल्पकलाको निम्ति व्यापारिक एवं औद्योगिक केन्द्र रहिआएको छ। प्राचीन चिनी यात्री ह्वेनसाङले यो नगरलाई धार्मिक, शैक्षिक एवं कलात्मक गतिविधिहरूको केन्द्र बताएका छन् औ यसको विस्तार गङ्गा नदीको किनारमा 5 किलोमिटरसम्म लेखेका छन्। आधुनिक काशी राज्यको स्थापना काशी नरेश मनसाराम सिंहले सन 1725 ईस्वीमा गरेका थिए भन्ने मान्यता रहिआएको छ। वाराणसी एक यस्तो सहर हो, जो लामो समयदेखि हिन्दू धर्मका एक महत्वपूर्ण केन्द्र रहिआएको छ। विश्वकै सबैभन्दा पुरानो निरन्तर चलिरहेको सहरमध्ये एक हो।

हजुर हरुले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्यौं हाम्रो देशको सबैभन्दा पवित्र धार्मिक नगर वाराणसी बारे। यसरी यहाँहरूसँग यस नगर बारे चर्चा गर्दा गर्दै र कार्यक्रममा रमाइलो गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट विदा माग्न चाहन्छु। कार्यक्रमको अर्को चरणमा अर्को विषयवस्तु लिएर अवश्य पनि उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

0: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वार्षिक उत्सवको अवसरमा सोमबार गुजरातको भ्रमणमा जानुहुनेछ। स्वास्थ्य मन्त्री जेपी नड्डाले प्राथमिक स्वास्थ्य टोलीहरूको लागि एकीकृत प्रशिक्षण कार्यक्रम सुरु गर्नुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजार भएपछि भारत अब विमान भाडामा लिने र वित्तपोषणको लागि एक अग्रणी विश्वव्यापी गन्तव्य बन्दै गएको बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बिहारमा लिची फसलमा किराबाट हुने क्षति रोक्नको लागि तुरन्त र सक्रिय कदम चालेको बताउनु भएको छ। र मौसम विभागले 10-13 मईसम्म देशको उत्तर पश्चिमी भागका विभिन्न स्थानमा बिजुली, मेघगर्जन र तेज हावा चल्ने पूर्वानुमान प्रकट गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वार्षिक उत्सवको अवसरमा सोमबार गुजरातको भ्रमणमा जानुहुनेछ। देशका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले 11 मई 1951 पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटन गर्नुभएको थियो। प्रधानमन्त्रीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा यो जानकारी साझा गर्नुभयो। उहाँले केही महिनाभित्र सोमनाथ मन्दिरसँग सम्बन्धित दुई महत्वपूर्ण कार्यक्रमहरूमा भाग लिन पाउँदा आफूलाई भाग्यशाली ठानेको बताउनुभयो। यस वर्षको शुरूमा प्रधानमन्त्रीले मन्दिरमा भएको पहिलो आक्रमणको 1000 वार्षिक उत्सवको अवसरमा सोमनाथ स्वाभिमान पर्वमा भाग लिनुभएको थियो। प्रधानमन्त्रीले सोमनाथलाई भारतको सभ्यता शक्ति र प्रतीकको रूपमा वर्णन गर्नुभएको छ। उहाँले भन्नुभयो, सोमनाथ मन्दिरले बारम्बार आक्रमण र कठिनाईहरूको बावजुद पनि विश्वास र संस्कृति कसरी बाँच्न सक्दछ यो प्रमाणित गरेको छ। प्रधानमन्त्री मोदीले स्वतन्त्रतापछि मन्दिरको पुननिर्माणमा भारतका लोह पुरूष सरदार वल्लभ भाइ पटेलको भूमिकाको सम्झना गर्नुभयो। श्री मोदीले भन्नुभयो, सरदार पटेलले सोमनाथ मन्दिरको पुननिर्माण राष्ट्रिय कर्तव्य हो भन्ने विश्वास गर्थे। प्रधानमन्त्रीले सोमनाथ गाथालाई सरकारको विकासमी विरासतभी दृष्टिकोणसँग जोड्नुभयो, जसको उद्देश्य सम्पदाको संरक्षण गर्दै विकास गर्नु हो। उहाँले मन्दिरको इतिहाससँग सम्बन्धित वीरता र बलिदानको सम्मान गर्न आगामी 1000 दिनसम्म विशेष पूजा गरिने बताउनु भएको छ। स्वास्थ्य मन्त्री जेपी नड्डाले प्राथमिक स्वास्थ्य टोलीहरूको लागि एकीकृत प्रशिक्षण कार्यक्रम सुरु गर्नुभयो। यो कार्यक्रमले समाजको अन्तिम व्यक्तिलाई समग्र र जनता केन्द्रित स्वास्थ्य सेवा वितरण सुनिश्चित गर्न अग्रपंक्तिमा रहेका स्वास्थ्य सेवा कर्मीहरूलाई बलियो बनाउने लक्ष्य राखेको छ। हालैका वर्षहरूमा व्यापक प्राथमिक स्वास्थ्य सेवाले उल्लेखनीय जोड़ पाएको छ, जसले सबैका लागि समानता र स्वास्थ्य सेवामा पहुँचप्रति देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न, उच्चस्तरीय अस्पताल एकाइहरूमा बोझ कम गर्न र स्वास्थ्य प्रणालीमा जनताको विश्वास बलियो बनाउन पूर्ण रूपमा प्रशिक्षित र आत्मविश्वासी प्राथमिक स्वास्थ्य सेवा कर्मीहरू आवश्यक रहेको बताएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजारको रूपमा अघि आएपछि भारत अब विमान भाडामा लिने र वित्तपोषणको लागि एक अग्रणी विश्वव्यापी गन्तव्य बन्दै गएको बताउनुभयो। गुजरातको गान्धीनगरस्थित गिफ्ट सिटीमा आयोजित भारत विमान भाडामा लिने र वित्तपोषण शिखर सम्मेलनको दोस्रो चरणमा मुख्य भाषण दिनुहुँदै श्री नायडूले भारत तेस्रो घरेलु उड्डयन बजारको रूपमा देखा परेको उल्लेख गर्नुभयो, जहाँ 2026 सम्ममा घरेलु यात्री ट्राफिक 19.10 करोड पुग्ने अपेक्षा गरिएको छ। उहाँले हालको 1100 व्यावसायिक विमानहरूको फ्लिट 2035 सम्ममा 3 गुणा बढ्ने अनुमान गरिएको छ। उहाँले विकसित भारतको साकार सपना साकार पार्न आवश्यक दीर्घकालीन वित्तीय पूर्वाधार सम्पत्तिको रूपमा विमान हेर्ने सरकारवालाहरूलाई आग्रह गर्नुभयो। श्री नायडूले क्षेत्रीय सम्पर्कलाई सुदृढ पार्न लक्षद्वीपमा समुद्री विमान सञ्चालन चाँडै सुरु हुने घोषणा गर्नुभयो।
1: India has emerged not merely as one of the world's fastest growing economies, but also as a nation that the world looks to for inspiration, for partnership, and more importantly, for leadership. India's aviation sector is not merely growing, it is transforming at a pace that is catching the attention of the entire

0: Passenger traffic in financial year 26 alone has touched 191 million on combined domestic and international routes. If you talk about India's commercial fleet, it is set to reach 1100 aircrafts by 2027, and it will triple by 2035 in the next 10 years to up to 2250.
1: केन्द्रीय शिक्षा मन्त्रालयले एक भारत श्रेष्ठ भारत पहल अन्तर्गत 6 युवा संगम आयोजना गर्दैछ। यसको उद्देश्य विभिन्न राज्य र केन्द्रशासित प्रदेशका युवाहरूमाझ सांस्कृतिक एकीकरणलाई प्रवर्धन गर्नु र जनताबीचको सम्पर्कलाई सुदृढ पार्नु हो। यस कार्यक्रम अन्तर्गत देशका विभिन्न भागका युवा सहभागीहरूले जीवन विकास संस्कृति सम्पदा शिक्षा पर्यटन नवप्रवर्तन र उत्कृष्ट अभ्यासहरूका विभिन्न पक्षहरूको अनुभव लिन साझेदार राज्यहरू र केन्द्रशासित प्रदेशहरूको भ्रमण गरिरहेका छन्। एक भारत श्रेष्ठ भारत कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्य र केन्द्रशासित प्रदेशका जनताहरूबीच संवाद र पारस्परिक समझदारी बढाउनका लागि परिकल्पना गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले बिहारमा लिची फसलमा किराबाट हुने क्षति रोक्नका लागि तुरन्त र सक्रिय कदम चालिएको बताउनु भएको छ। श्री चौहानले यसका लागि विशेष विशेषज्ञ कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ। यो कार्यदलले प्रभावित क्षेत्रहरूको भ्रमण गर्नेछ र न्यूनीकरण उपायहरूको लागि सिफारिसहरू सहितको प्रतिवेदन पेश गर्नेछ। लखनऊको केन्द्रीय उप उष्ण कटिबन्धीय बागवानी संस्थानमा आयोजित किसान छलफल कार्यक्रममा चौहानसँग यो मुद्दा उठाइएको थियो। यसमा वैज्ञानिकहरू अधिकारीहरू र विभिन्न संस्थाका विज्ञहरू सम्मिलित विशेषज्ञ कार्यदल गठन गरिएको छ। मुजफ्फरपुरमा रहेको लिची सम्बन्धी राष्ट्रिय अनुसन्धान केन्द्रका निर्देशकलाई प्यानलको अध्यक्षको रूपमा नियुक्त गरिएको छ। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावका लागि सूचकाङ्क कार्ड अनि सांख्यिकी रिपोर्ट ECI नेट एपमा जारी गरेको छ। सूचकाङ्क कार्डहरूले उम्मेद्वार मतदाता खसालेको मत गणना गरेको मत दलगत र उम्मेद्वारगत मतहरू सहित विभिन्न तथ्याङ्कहरू प्रदान गर्दछ। आयोगले हालै सम्पन्न 803 विधानसभा चुनावका लागि सूचकाङ्क कार्ड र तथ्याङ्कीय प्रतिवेदनहरू प्रकाशित गरेको र निर्वाचन परिणाम घोषणा भएको 72 घण्टाको रेकर्ड समयभित्र उपलब्ध गराएको बताएको छ। आकाशवाणीले राष्ट्रपतिको आफ्नो विशिष्ट सेवाको 90 वर्षको उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट सुरु गरिएको थियो। यो कृषि भवन रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन गरिएको थियो। आकाशवाणी दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीले ट्रफी प्राप्त गरेका थिए। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराएका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 वर्षको उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। एक रिपोर्ट।
2: इस साल 90 वर्ष पूरे करने के उपलक्ष्य में विभिन्न कार्यक्रम आकाशवाणी में आयोजित किए जा रहे हैं। हमारे पूरे देश में जितने भी स्टेशन्स हैं, जो देश में फिटनेस की एक मूवमेंट माननीय प्रधानमंत्री जी के आह्वान पर आरंभ हुई, उसका संदेश भी लोगों तक ले जाने के लिए ये उस कड़ी में एक कदम था कि आकाशवाणी से जैसे आपका लगाव पिछले 9 दशकों से बना हुआ

ले बढ्न सक्छ। यसैबीच कोंकण र गोवामा आज तातो र आद्र मौसम हुने अनुमान गरिएको छ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी पुननिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75औं वार्षिक उत्सवको अवसरमा सोमबार गुजरातको भ्रमणमा जानुहुनेछ। स्वास्थ्य मन्त्री जेपी नड्डाले प्राथमिक स्वास्थ्य टोलीहरूको लागि एकीकृत प्रशिक्षण कार्यक्रम सुरु गर्नुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजार भएपछि भारत अब विमान भाडामा लिने र वित्तपोषणको लागि एक अग्रणी विश्वव्यापी गन्तव्य बन्दै गएको बताएको छ। मौसम विभागले 10 13 मईसम्म देशको उत्तर पश्चिमी भागका विभिन्न स्थानमा बिजुली मेघगर्जन र तेज हावा चल्ने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारको साथ हामी 5 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।